0: Coming up next, 101 News Headlines. News Headlines.
1: सुबह के 7 बजे हैं। अस्सलाम वालेकुम। आज इतवार है, रबी अव्वल की 30 और सितंबर की 13 तारीख। ये रेडियो पाकिस्तान है। मुदस्सिरा अथर से खबरें सुनिए। अहम खबरों का खुलासा। पाकिस्तान मुस्लिम लीग नून और पाकिस्तान पीपल्स पार्टी ने इत्तेहादी हुकूमत के इस्तेहकाम के अज़्म का इरादा किया है। पाकिस्तान और अफ्रीकी मुल्कों ने 2030 तक दो तरफा तिजारत का हजम 15 अरब डॉलर तक बढ़ाने के अज़्म का इरादा किया है। अक़वामे मुत्तहिदा में पाकिस्तान ने दहशत गर्दी के खिलाफ असर नौ जामे और मौसर आलमी रद्देमल के अज़्म पर जोर दिया है। इक्तसादी तआवुन तंजीम D8 ने तरक्की पज़ीर मुल्कों के दरमियान तआवुन मज़ीद मुस्तहकम बनाने का अज़्म ज़ाहिर किया है। रेडियो पाकिस्तान और पाकिस्तान टेलीविजन के मारूफ न्यूज़कास्टर सुरैया शहाब की 7वीं बरसी आज मनाई जा रही है। ख्वातीन के T20 एशिया क्रिकेट कप का फाइनल आज दुबई में श्रीलंका और भारत के दरमियान खेला जाएगा। खबरें तफसील से। पाकिस्तान पीपल्स पार्टी और पाकिस्तान मुस्लिम लीग नून ने इत्तेहादी हुकूमत के इस्तेहकाम के अज़्म का इरादा किया है। यह अज़्म लाहौर में दोनों जमातों की राबता कमेटियों के मुश्तरक इजलास के दौरान जाहिर किया गया। नायब वज़ीर आज़म और वज़ीर ख़ारिजा मोहम्मद इसहाक़ डार ने मुस्लिम लीग नून के वफ़द की क़यादत की, जबकि पाकिस्तान पीपल्स पार्टी के वफ़द की क़यादत साबिक वज़ीर आज़म राजा परवेज अशरफ और गवर्नर पंजाब सरदार सलीम हैदर ने मुश्तरका तौर पर की। इजलास में गुज़श्ता इजलास के फैसलों पर अमल दरामद का जायजा लिया गया और दोनों जानिब से पेशरफ्त पर इत्मीनान जाहिर किया गया। दोनों जमातों ने जोर दिया कि उनका इत्तेहाद आरजी नहीं बल्कि पायदार शराकतदारी पर मबनी है, जिसका मकसद सियासी और कौमी इस्तेहकाम यकीनी बनाना है। वज़ीर आज़म के मुशीर बराए सियासी उमूर राना सनाउल्ला खान ने कहा है कि नए इंतजामी यूनिट्स के क्याम का मामला पार्लियामेंट में ज़ेर बहस लाया जा सकता है। लाहौर में सहाफियों से गुफ्तगू करते हुए उन्होंने कहा कि नए सूबों के क्याम के लिए रेफरेंडम कराने का फैसला हुकूमत नहीं बल्कि पार्लियामेंट का मुश्तरक इजलास करेगा। एक सवाल के जवाब में राना सनाउल्ला खान ने कहा कि पुरम सियासी एहतजाज हर शख्स का हक है, ताहम उन्होंने कहा कि किसी को तोड़ फोड़ या पुरतशद्दुद एहतजाज की इजाज़त नहीं दी जाएगी। सदर मुमलिकत के तर्जुमान ने वजाहत की है कि सदर आसिफ अली जरदारी का बैरून मुल्क दौरा मुकम्मल तौर पर निजी नौइयत का था और इससे मुतालिक तमाम अखराजात उन्होंने ज़ाती तौर पर बर्दाश्त किए। तर्जुमान ने कहा कि दौरे के लिए तैयारा सदर ने निजी तौर पर चार्टर किया था और अमले के अखराजात, पार्किंग और क़याम समेत तमाम मुतल्लिका अखराजात भी सदर मुमलिकत ने खुद अदा किए। पाकिस्तान और अफ्रीकी ममालिक ने 2030 तक दो तरफा तिजारत का हजम 15 अरब डॉलर तक बढ़ाने और इक्तसादी और तिजारती ताल्लुकात को मुतनव्वो बनाने के अज़्म का इरादा किया है। यह अज़्म पाकिस्तान अफ्रीका इक्तसादी काउंसिल की इस्लामाबाद में मुनाक़िदा इफ्तिताही तकरीब में किया गया। दोनों जानिब से बाहमी सरमायाकारी के फरोग और दो तरफा इक्तसादी और तिजारती ताल्लुकात को नई बुलंदियों तक ले जाने के लिए दस्तयाब वसाइल से भरपूर इस्तेफादा करने का अज़्म भी दोहराया गया। तकरीब में रवांडा, मॉरिशस, मराकश, जिम्बाब्वे, सूडान, कीनिया और एथोपिया समेत मुख्तलिफ अफ्रीकी ममालिक के सुफरा, हाई कमिश्नर्स और कौंसल जनरल्स ने शिरकत की। मुकर्ररीन ने अफ्रीका में तिजारत और सरमायाकारी के लिए नुमाया इम्कानात के हामिल अहम पाकिस्तानी शोबों को उजागर किया। इस मौके पर गुफ्तगू करते हुए दिफाई पैदावार के वफाकी वजीर मोहम्मद रजा हयातराज ने कहा कि यह फोरम अफ्रीकी ममालिक और पाकिस्तान के दरमियान इक्तसादी और तिजारती ताल्लुकात के फरोग में अहम किरदार अदा करेगा। गवर्नर खैबर पख्तूनख्वा फैसल करीम कुंडी ने कहा कि अफ्रीका का मुस्तकबिल रोशन है और उभरता हुआ अफ्रीका और तरक्की पजीर पाकिस्तान इक्तसादी तरक्की के वसी इम्कानात के हामिल हैं। वजारत मजहबी उमूर ने कहा है कि निजी हज स्कीम के तहत बुकिंग पाक हज ऐप और सरकारी हज पोर्टल के जरिए जारी है। वजारत के तर्जुमान के मुताबिक निजी हज स्कीम के तहत तकरीबन 64,000 आजमीन हज का कोटा दस्तयाब है, जिनमें से अब तक 7,600 आजमीन की बुकिंग मुकम्मल हो चुकी है। ترجمان نے کہا کہ 25 مجاز حج کمپنیوں کو حج پورٹل کے ذریعے مجموعی طور پر 6.88 کروڑ روپے موصول ہو چکے ہیں. نجی حج اسکیم کے تحت بکنگ کی آخری تاریخ رواں سال 20 نومبر مقرر کی گئی ہے. یہ خبریں آپ ریڈیو پاکستان سے سن رہے ہیں. اقوام متحدہ میں پاکستان نے دہشت گردی کے خلاف اثر نو جامع اور مؤثر عالمی رد عمل کے عزم پر زور دیا ہے. یہ مطالبہ اقوام متحدہ میں پاکستان کے مستقل مندوب عاصم افتخار احمد نے سلامتی کونسل میں دہشت گرد کارروائیوں سے بین الاقوامی امن و سلامتی کو لاحق خطرات کے موضوع پر بریفنگ سے خطاب کرتے ہوئے کیا. پاکستانی مندوب نے دہشت گردی کے عالمی خطرے کے خلاف متحد اور مشترکہ اتحاد کے لیے فعال اور مؤثر بین الاقوامی تعاون اور علاقائی ہم آہنگی کی ضرورت پر زور دیا. انہوں نے کہا کہ پاکستان نے خود بھی عالمی سطح پر دہشت گردی کے خلاف کوششوں میں صف اول کی ریاست کا کردار ادا کیا ہے. انہوں نے دہشت گردی کی نئی جہتوں کی نشاندہی کرتے ہوئے انتہائی دائیں بازو کی انتہا پسند تحریکوں میں تشویشناک اضافے، افریقہ مشرق وسطی اور افغانستان میں دہشت گردی کے خطرے اور دہشت گردانہ سرگرمیوں کے لیے جدید ٹیکنالوجی کے بڑھتے ہوئے استعمال کا ذکر کیا. عاصم افتخار احمد نے کہا کہ غیر ملکی قبضے کے تناظر میں ریاستی دہشت گردی کو نظر انداز نہیں کیا جانا چاہیے اور اقوام متحدہ کو لوگوں کے حق خود ارادیت کے حصول کی منصفانہ جد و جہد کو دبانے پر قابض قوتوں کا احتساب یقینی بنانا چاہیے. 8 ترقی پذیر ممالک پر مشتمل اقتصادی تعاون کی تنظیم D8 نے ترقی پذیر ملکوں کے مسائل کے قابل عمل حل کے لیے یکجہتی، علم و تجربات کے تبادلے اور اجتماعی کوششوں کے ذریعے کم ترقی یافتہ ملکوں کے درمیان تعاون مزید مضبوط بنانے کے عزم کا اعادہ کیا ہے. پسماندہ اور کم ترقی یافتہ ملکوں کے درمیان تعاون کے عالم دن کے موقع پر ایکس ہینڈل پر جاری پیغام میں D8 کے سیکرٹری جنرل سہیل محمود نے 3 بر اعظموں سے تعلق رکھنے والے 9 ترقی پذیر ممالک کے درمیان تعاون کے اہم پلیٹ فارم کے طور پر تنظیم کے کردار کو اجاگر کیا. سیکرٹری جنرل نے مفید باہمی تعاون کے فروغ کے لیے عالمی برادری کے ساتھ شراکت داری مزید مضبوط بنانے کی اہمیت پر بھی زور دیا. G8 میں پاکستان، آذربائیجان، بنگلہ دیش، مصر، ایران، انڈونیشیا، ملائیشیا، نائجیریا اور ترکیہ شامل ہیں. وزارت مذہبی امور نے اعلان کیا ہے کہ ربیع الثانی 1448 ہجری کا چاند نظر نہیں آیا، یکم ربیع الثانی کل ہوگی. غاروں اور چونے کے پتھر کے پانی سے بننے والی قدرتی چٹانوں کاسٹ کا عالمی دن آج منایا جا رہا ہے. غاریں اور کاسٹ زمین کی سطح کے تقریباً 1/4 حصے پر پھیلے ہوئے ہیں اور 1 ارب سے زائد لوگوں کو پینے کا پانی فراہم کرتے ہیں. اس سال دن کا موضوع ہے غاروں اور کاسٹ کے پائیدار انتظام کی دریافت، آگاہی اور اس کا تحفظ کرنا. غزہ کی جنوبی پٹی کے علاقے خان یونس میں اسرائیلی فورسز کے شہریوں کے ایک گروپ پر حملے میں بچوں سمیت 9 فلسطینی زخمی ہو گئے ہیں. زخمیوں کو فلسطینی ہلال احمر سوسائٹی کے فیلڈ ہسپتال منتقل کر دیا گیا. ریڈیو پاکستان اور پاکستان ٹیلی ویژن کے معروف نیوز کاسٹر ثریا شہاب کی 7ویں برسی آج منائی جا رہی ہے. ثریا شہاب نے براڈ کاسٹر کی حیثیت سے اپنے کیریئر کا آغاز 60 کی دہائی کے اوائل میں ریڈیو پاکستان سے کیا. بعد میں وہ ایران منتقل ہو کر زاہدان میں ریڈیو ایران سے وابستہ ہوئیں. 1973 میں وہ پاکستان واپس آئیں اور ریڈیو پاکستان اور پی ٹی وی میں نیوز ریڈر کی حیثیت سے خدمات انجام دیں. بعد ازاں ثریا شہاب 1980 کی دہائی کے وسط میں بی بی سی اردو سروس سے وابستہ ہوئیں. انہوں نے 1990 کی دہائی کے اواخر میں وائس آف جرمنی کے لیے بھی خدمات سر انجام دیں. ثریا شہاب طویل علالت کے بعد 2019 میں آج کے دن 75 برس کی عمر میں انتقال کر گئی تھیں. خواتین کے T20 ایشیا کرکٹ کپ کا فائنل آج دبئی میں سری لنکا اور بھارت کے درمیان کھیلا جائے گا. میچ شام 7:30 بجے شروع ہوگا. محکمہ موسمیات کی پیش گوئی کے مطابق آئندہ 12 گھنٹوں کے دوران ملک کے بیشتر میدانی علاقوں میں موسم گرم اور مرطوب رہے گا. تاہم بالائی خیبر پختونخوا، گلگت بلتستان، کشمیر، خطہ پوٹھوہار اور جنوب مشرقی سندھ میں شام اور رات کے اوقات میں چند مقامات پر تیز ہواؤں اور گرج چمک کے ساتھ بارش کا امکان ہے. آج صبح ریکارڈ کیا گیا بعض بڑے شہروں کا درجہ حرارت. اسلام آباد 24 ڈگری سینٹی گریڈ، لاہور اور کراچی 28، پشاور 26، کوئٹہ اور مظفرآباد 22، گلگت 15 اور مری 16 ڈگری سینٹی گریڈ. بھارت کے غیر قانونی زیر قبضہ جموں کشمیر کے لیے محکمہ موسمیات کی پیش گوئی کے مطابق سری نگر، جموں، لے، پلوامہ، اننت ناگ، شوپیاں اور بارہمولہ میں مطلع جزوی طور پر ابرالود رہنے اور شام اور رات کے اوقات میں کہیں کہیں گرج چمک کے ساتھ بارش کا امکان ہے. آج صبح ریکارڈ کیا گیا درجہ حرارت سری نگر، اننت ناگ اور بارہمولہ 17 ڈگری سینٹی گریڈ، جموں 25 لے 11، پلوامہ اور شوپیاں 18 ڈگری سینٹی گریڈ. اسی کے ساتھ خبریں ختم ہوئیں. مزید خبروں اور تجزیوں کے لیے ہماری ویب سائٹ ہے radio.gov.pk.
2: کراچی، لاہور، اسلام آباد، پشاور، کوئٹہ، حیدرآباد، فیصل آباد، سیالکوٹ، ملتان، بہاولپور، سرگودا، لاڑکانہ، مٹھی، بچھا، خیرپور، کوہاٹ، بنو، ایبٹ آباد اینڈ میرپور آزاد کشمیر، دا بگیسٹ ایف ایم ریڈیو نیٹورک آف پاکستان. Tune in to the one above, FM 101.